0: सीमा हर चुकी। बस मौला से इतना कहेंगे, आप जब उस बच्ची पर शफ़क़त का हाथ फेर रहे हैं, देख ले कि सकीना वो न हो, इसलिए कि एक वक्त आएगा वो तमाचे खाएगी, शफ़क़त का हाथ उस पर। ألا لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا أي منقلب ينقلبون خداوند اس قليل قبول فرما ہمارے گناہوں کو بخش دے ہماری توفیقات میں اضافہ فرما خداوند شیعان علی جہاں بھی ہیں ان کو اپنے حفظ امان میں رکھ تکفیری افواج کی تمام صلاحیتوں کو نیست و نابود فرما امام کے ظہور میں تعجیل فرما ربنا تقبل منا انك انت السميع
1: When your family sleeps, your wiring keeps working. So make sure the vanes of your house are strong enough to protect it. Euro cables built into your walls, built for your family. Buy Euro cables, stay safe.